0: SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
1: तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा.
2: नमस्ते श्रोतावृन्द, स्वागत छ तपाईंलाई एसबीएस रेडियोको यो नेपाली कार्यक्रममा. म सुनिता पोखरेल. कार्यक्रम शुरू गर्नु अगाडि एसबीएस नेपाली आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका, क्यामेरेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ. हामी ती सबै आदिवासी र टोरे स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौं, जसको भूमिमा बसेर तपाई आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ. यो कार्यक्रम तपाईँले मंगलबार एसबीएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसबीएस रेडियो 2 मा पुनः प्रसारणमा सुनिरहनु भएको छ. आजको कार्यक्रममा समावेश हुने विषयहरूबारे अब छोटकरीमा जानकारी लिइहालौं. कार्यक्रममा सदा झैं यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नेछौ. मेलबर्न पुगिसक्नुभएको सहकर्मी दिरिताजीबाट त्यसपछि आइतबार 14 जूनदेखि शनिबार 20 जूनसम्म मनाइने शरणार्थी सप्ताहको सन्दर्भलाई जोड्नेछौ. अस्ट्रेलियामा शरणार्थी र आप्रवासी को दृष्टिकोण कठोर बन्दै गएको बताइँदा देशमा रोजगारीको अवसर दिने केही रोजगारदाताहरूका बारेमा चर्चा गरौंला. नेपाल संवाददाता प्रतीक्षा दुलालबाट पछिल्ला 7 दिनका नेपाल समाचार सुनौला. अनि त्यसै गरेर अब दिनिताजीले नै मेलबर्नको चाहिँ अथवा भिक्टोरियाको चाहिँ एउटा रिजनल शहरमा गएर त्यहाँका नेपाली भाषी समुदायसँग गर्नुभएको कुराकानी पनि रहेको छ. अनि अब फुटबलको कुरा त कसरी पो छुटाउनु होइन. मंगलबार प्रत्यक्ष प्रसारण सुनिरहनुभएका तपाईँहरूले चाहिँ आजको कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ र आफ्नो विश्वकप अनुभव र अनुमान बारे कुरा गरौंला. त्यसका लागि फोन गर्नुहोस् हामीलाई. तपाईँ जहाँ हुनुहुन्छ त्यहीबाट अलि शान्त ठाउँमा गए राम्रो, तर अघिल्ला खेलका हाइलाइट्स एसबीएस अन डिमाण्डमा हेर्दै हुनुहुन्छ भने चाहिँ हल्लालाई पनि हामी स्वीकार्छौँ. है त फोन गर्ने नम्बर त दिनु पर्यो होइन, टिपी हाल्नुहोस् है त 1300799767. फेरि एकपटक नम्बर 1300799767 1300799767. फोन गर्न मिलेन, काममा हुनुहुन्छ भने खुसुक्क मेसेज पठाए पनि हुन्छ. एसएमएस पठाउनको लागि चाहिँ नम्बर रहेको छ 0439799767 0439799767. अहिले भने पछिल्ला 7 दिनका प्रमुख अस्ट्रेलियन समाचार सुनौ, जसलाई प्रस्तुत गर्दै हुनुहुन्छ मेलबर्न सहकर्मी दिनिता रिसालले.
3: धन्यवाद सुनिताजी र श्रोताहरूलाई पनि मेलबर्नबाट म दिनिता रिसालको नमस्कार. अब एसबीएस नेपालीमा पालो भएको छ गत 7 दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्ने मुख्य विषयमा. न्यू साउथ वेल्समा शार्क आक्रमणपछि नियन्त्रणका लागि फेरि उठे माग, अमेरिका इरान शान्ति सम्झौताप्रति अस्ट्रेलियाको समर्थन र फिफा विश्वकपमा अस्ट्रेलियाको पहिलो खेलमा टर्कीमाथि जीत. अब समाचार विस्तारमा. इन्धनमा लगाइएको अस्थायी कर छूट जून महिनाको अन्त्यपछि पनि कायम रहने वा नरहने भन्नेबारे छिटै थाहा हुने भएको छ. अमेरिका, इजरायल र इरान बीचको द्वन्द्वका कारण विश्वव्यापी तेल आपूर्तिको प्रमुख मार्ग स्ट्रेट अफ होर्मुज प्रभावित भएपछि बढ़ेको इन्धन मूल्यलाई ध्यानमा राख्दै सरकारले 3 महिनाका लागि यो कर छूट लागू गरेको थियो. हालै अमेरिका र इरान बीच द्वन्द्व अन्त्य गर्ने रूपरेखा सहमति भएपछि यसलाई ध्यानमा राख्दै इन्धन राहतलाई निरन्तरता दिने वा नदिने निर्णय गर्ने प्रधानमन्त्री एन्थनी अल्बनीजीले बताएका छन्.
4: Prior to June 30, and we need to do that in advance, obviously, of June 30.

0: So people have appropriate notice. Our ERC meets regularly. We'll be doing that at the beginning of next week. We'll make an appropriate assessment.
1: सिडनीको कोजी बीचमा एक महिला शार्कको आक्रमणमा गम्भीर घाइते भएपछि शार्क नियन्त्रणका लागि मार्ने कार्य शार्क कलको माग फेरि उठेको छ। घटनापछि सिडनीका केही समुद्री तटहरू बन्द गरिएका थिए। अस्ट्रेलियामा हरेक वर्ष औसतमा 22 शार्क आक्रमणका घटना हुने गरेका छन् र शार्क सम्बन्धी घटनाको संख्याका आधारमा अस्ट्रेलिया विश्वमै दोस्रो स्थानमा पर्दछ। करिब 30 आसपासमा रहेकी ती महिलामाथि शनिबार बिहान भएको आक्रमणबारे छानबिन गर्ने राज्य सरकारले जनाएको छ भने राज्यको डिपार्टमेन्ट अफ प्राइमेरी इंडस्ट्रीज का मार्सेल ग्रीन भन्छन् कि उक्त घटना अत्यन्त असामान्य थियो।
2: It was quite a unique and different incident. So it wasn't murky water, it was crystal clear. She was swimming between the flags, you know, doing everything right. So it was just one of those random events.
1: स्वतन्त्र सांसद रोड रोबर्ट्सले शार्क कल सञ्चालन गर्न आह्वान गरेका छन् र राज्यकी कृषि मन्त्री टारा मोरियार्टीका अनुसार समुदायको सुरक्षा नै प्राथमिकतामा रहेको छ। प्रधानमन्त्री एन्थनी अल्बनीजीले अमेरिका र इरान बीच घोषणा गरिएको शान्ति सम्झौताको स्वागत गर्दै महिनौसम्म चलेको सो द्वन्द्वको प्रभाव अन्त्य हुन अझै समय लाग्ने बताएका छन्। उक्त सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर भने शुक्रबार स्विट्जरल्याण्डमा गरिने अपेक्षा गरिएको छ र सम्झौताका थप विवरणहरू पनि क्रमशः सार्वजनिक भइरहेका छन्। यस अन्तर्गत स्ट्रेट अफ होर्मुज खोलिने संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई छ भने हस्ताक्षर नभएसम्म सम्झौता कार्यान्वयन नहुने इरानले जनाएको छ। मध्यपूर्वमा हजारौंको मृत्यु हुने ऐतिहासिक ऊर्जा संकट निम्त्याउने युद्धको स्थायी अन्त्यका लागि गरिने प्रयासमा अस्ट्रेलिया सरकारले समर्थन जनाउने प्रधानमन्त्री अल्बनीजीले बताएका हुन्।
0: So whilst we want to see the conflict end and we hope that that has occurred, we also want to be very conscious of the fact that that doesn't mean that everything returns to normal in just a day. It will be at a minimum many months before things return to normal. But we do want to give a shout out as well to the efforts of Pakistan, Qatar, Saudi Arabia, Turkey, and other mediating countries as well.
1: अस्ट्रेलियन ह्युमन राइट्स कमिशनले किशोर किशोरीहरूलाई यही जून 30 खुला रहने एक राष्ट्रिय सर्वेक्षणमा सहभागी हुन आग्रह गरेको छ। 14 18 वर्ष उमेरका अस्ट्रेलियनहरूका लागि खुला रहेको उक्त अन योर टर्म्स नामक सर्वेक्षणको उद्देश्य सहमति अर्थात कन्सेन्ट र सम्मानजनक सम्बन्धबारे उनीहरूले कसरी सिकिरहेका छन् भन्ने बुझ्नु हो। यो सर्वेक्षण लैंगिक हिंसा न्यूनीकरणका लागि देशव्यापी अभियानको भाग हो। अस्ट्रेलियनहरूलाई आगामी जुलाई 31 भित्र सन् 2027 अस्ट्रेलियन अफ द इयर अवार्ड्सका लागि सामुदायिक अगुवा स्वयंसेवक तथा परिवर्तन ल्याएका व्यक्तिहरूको नाम सिफारिश गर्न आह्वान गरिएको छ। यी पुरस्कारहरू चार विधामा प्रदान गरिन्छन्। अस्ट्रेलियन अफ द इयर, सिनियर अस्ट्रेलियन अफ द इयर, यंग अस्ट्रेलियन अफ द इयर र अस्ट्रेलियाज लोकल हिरो। राज्य तथा प्रदेश स्तरका फाइनलिस्टहरूको घोषणा यस वर्षको अन्त्यमा गरिनेछ भने राष्ट्रिय पुरस्कार वितरण समारोह सन् 2027 जनवरी 25 क्यानबरामा आयोजना हुनेछ। अब खेलकुदमा हाल जारी फिफा विश्वकप जसमा अस्ट्रेलियाले आफ्नो पहिलो खेल गत आइतबार टर्की विरूद्ध 2-0 साथ जितेको छ। आफ्नो टोलीप्रति गौरवान्वित रहेको एसबीएसलाई बताउँदै प्रशिक्षक टोनी पपोविच
3: Proud of the staff for the work they put in and some good decisions there on the sideline. Tried to guide them, tried to support the players and they were outstanding.
1: हस्त यसका साथ एसबीएस नेपालीमा गत 7 दिनका प्रमुख अस्ट्रेलियन समाचार यति नै। थप अध्यावधिक समाचार पडकास्ट र अन्य सामग्रीहरूका लागि हाम्रो वेबसाइट sbs.com.au/nepali जानुहोस्।
4: SBS नेपाली, SBS साउथ एशियनमा।
5: धन्यवाद दिनेताजी र दिनेताजीले पछिल्लो 7 दिनमा यदि तपाईँहरूले कतै अस्ट्रेलियाका प्रमुख समाचारहरू सुन्न छुटाउनु भएको थियो भने समग्रमा यो जुन प्याकेज बनाउनु भएको थियो यो प्याकेजलाई तपाईँले हाम्रो वेबसाइट sbs.com.au/nepalीमा गएर पाउन सक्नुहुन्छ। पोडकास्टका रूपमा सुन्नका लागि अर्को माध्यम भनेको एसबीएस अडियो एप हो जुन तपाईँले निशुल्क आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्नुहुन्छ अनि एसबीएस नेपालीलाई फलो गरेर एसबीएस नेपालीका सम्पूर्ण पडकास्टहरू एउटै स्थानमा पाउन सक्नुहुन्छ। हुनुहुन्छ। हामी युट्युबमा पनि रहेका छौँ। एट एसपिएस साउथ एसियन अन्तर्गतका विभिन्न साउथ एसियन भाषाहरूसँगै र त्यहाँ गएर पनि पोडकास्टहरू साथै एसपिएस नेपालीका केही रोमाञ्चक रोचक रमाइला भिडियोहरू पनि तपाईँले हेर्न सक्नुहुन्छ। अब भने कार्यक्रममा अस्ट्रेलियासँग सम्बन्धित नै अर्को एउटा विषयलाई जोडौँ।

0: दोस्रो विश्वयुद्धको अन्त्य भएता अस्ट्रेलियामा बसोबास गर्न आएका 10 लाख शरणार्थीहरूको योगदानलाई यो साता अस्ट्रेलियाले स्मरण र सम्मान गरिरहेको छ। अस्ट्रेलियामा धेरै शरणार्थीहरूका लागि अनुभव र योग्यता पर्याप्त नहुने अवस्था रहेकोमा केही रोजगारदाताहरूले नयाँ रोजगारी र तालिमका अवसरहरू सिर्जना गरिरहेका छन्। तर अर्कोतर्फ शरणार्थी कोटा घटाउनुपर्ने मागहरू पनि उठिरहेका छन् भने शरणार्थीहरूलाई सहयोग गर्ने केही कार्यक्रमहरू जोखिममा परेका छन्। यसका बारेमा विस्तृतमा सुनौ यो रिपोर्टमा।
1: समाचार, विचार र अस्ट्रेलियामा तपाईँको समुदायका लागि महत्व राख्ने विषयमा जानकारी दिने यो हो SBS नेपाली, SBS साउथ एसियनमा।
0: युक्रेनमा बसोबास गरिरहेका बेला र युद्ध शुरू हुनु अघि नै नटालिया अखलोभाले एक दिन सिडनी ओपेरा हाउसलाई नजिकबाट नियाल्ने सपना देखेकी थिइन्।
2: For me, Sydney Opera House has a really special meaning. Yeah, I was amazed by its beauty.
0: सन् 2022 मा शरणार्थीका रूपमा अस्ट्रेलिया आइपुगेको केही दिनमै दुई सन्तानकी आमा 36 वर्षीय नटालियाले उक्त प्रतिष्ठित र चर्चित कन्सर्ट हलको भ्रमण गरिन्। तर त्यसबेला उनलाई त्यो भ्रमणले उनको जीवनलाई अप्रत्याशित रूपमा परिवर्तन गर्नेछ भन्ने कुनै अनुमान थिएन।
2: For me, it was kind of symbol of a new life, new start. And that it is that the dreams come true in a very strange way.
0: उच्च स्तरको सिप र शैक्षिक योग्यता हुँदाहुँदै पनि अकुलोपाले धेरै शरणार्थी तथा नयाँ आप्रवासीहरूले जस्तै आफ्नो योग्यता अनुसारको उपयुक्त रोजगारी पाउन संघर्ष गर्नु परेको छ।
2: Unfortunately, it's not that easy to find a job for refugees, even if you have big CV with solid experience, it is still challenging to prove that your experience matters, that it is still valuable here.
0: तर यसै महिना उनी सिडनीको ओपेरा हाउसमा सञ्चालन गरिएको एक शरणार्थी पाइलट प्रोजेक्टबाट ग्रेजुएट हुने पहिलो समूह अन्तर्गत रहेकी थिइन्।
2: This 8 weeks cadetship helped me build confidence in my skills, in interviewing skills, communicating to people.
0: शरणार्थी लक्षित उक्त परियोजनाको निरीक्षण सिडनी ओपेरा हाउसकी समावेशिता तथा समानता सम्बन्धी प्रबन्धक प्रिनिशा नायडूले गरिरहेकी छिन्।
3: The primary intent of the program was around giving participants and migrant refugees the opportunity to get local experience and build some of those professional networks within Australia. The Opera House has also built cultural capability. It's been very mutually beneficial.
0: इराकबाट आफ्नो आमासँग सुरक्षाको खोजीमा भागेर अस्ट्रेलिया आएका वासिम माइकल एरम पनि त्यसबाट ग्रेजुएट हुने अर्का सहभागी हुन्। अकुलोपा जस्तै उनी पनि सन् 2022 सूचना प्रविधि वा आईटीको उच्च स्तरीय सिप सहित अस्ट्रेलिया आएका थिए र उनले पनि आफ्नो योग्यता अनुसारको उपयुक्त रोजगारी पाउन संघर्ष गर्नु परेको छ।
4: In 4 years, actually, I have applied like hundreds of jobs. I didn't get a chance to like to be accepted in any of these jobs.
0: तर यो अवस्था परिवर्तन भयो जब एउटा सामाजिक उद्यमले उनलाई फोन गर्यो र सिडनी ओपेरा हाउसको सम्पर्कमा ल्याइदियो।
4: It was actually a big moment in my life. It's something, let's say, there are no words to describe. Yeah, I'm very happy and I was very excited from deep down my heart.
0: उक्त सामाजिक उद्यम कम्युनिटी कर्पोरेट हो जसकी संस्थापक कार्मेन गार्सिया हुन्। उनले अस्ट्रेलिया भरि 200 भन्दा बढी संस्थाहरूसँग साझेदारी गरेकी छिन् र यसले शरणार्थीहरूलाई न्यायोचित अवसर दिन सहयोग गरिरहेको छ।
5: The biggest barrier for refugees like Wasim is no local experience in Australia and no employers willing to give them a chance to prove themselves. This is why partnerships and companies that invest like the Sydney Opera House create a welcoming workplace, a soft landing where they can prove and demonstrate they can add value to the business.
0: तर चुनौतीहरू अझै पनि कायम छन्। युनिभर्सिटी अफ सिडनी बिजनेस स्कूलकी प्रोफेसर बटिना स्कुडलारिकका अनुसार धेरै रोजगारदाताहरूले शरणार्थीहरूप्रति अझै पनि

0: र एसपीएस साउथ एसियनको यो नेपाली कार्यक्रममा फेरि पनि स्वागत छ तपाईँलाई. म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा र यो कार्यक्रम चाहिँ तपाईँले मंगलबार एसपीएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसपीएस रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको हुन सक्छ अथवा त्योदेखि बाहेक माध्यम धेरैसन क्याचअप रेडियोमा पनि सुन्नु भएको हुन सक्छ अथवा वेबसाइटमा जाने बानी छ एसपीएस नेपालीको भनेदेखि वेबसाइटमा गएर पनि सुन्नुभएको हुन सक्छ. तर जुन माध्यमबाट सुने पनि के थाहा पाउनुहोस् भने एसपीएस साउथ एसियनको नेपाली कार्यक्रम हो र एसपीएस नेपालीको अर्को रेडियो कार्यक्रम भने तपाईँले हरेक बिहिबार दिउँसो 2 बजे एसपीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण र आइतबार एसपीएस रेडियो 2 अपराह 4 बजेदेखि 5 बजेसम्म पुनः प्रसारण मार्फत सुन्न सक्नुहुन्छ. हामीलाई डिजिटल रेडियोमा एसपीएस साउथ एसियन तपाईँको डिजिटल टिभीको च्यानल 305 अथवा एसपीएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ. यसै गरी एसपीएस अन डिमान्डमा जानुभयो भने त्यहाँ एसपीएस साउथ एसियन भनेर राखेको हुन्छ अनि त्यसमा लाइभ प्रोग्रामहरूमा चाहिँ अब रेडियो कार्यक्रमहरूमा हेर्दाखेरि टक्क एसपीएस नेपाली यतिखेर पिलिक पिलिक पिलिक पिलिक बोलिरहेको हुनसक्छ. त्यसैले त्यहाँ गएर पनि सुन्न सकिन्छ. र अब कार्यक्रमकै बारेमा अथवा एसपीएस नेपालीकै बारेमा त कार्यक्रम भरि नै जानकारी दिँदै जाउँला, तर पनि सम्पूर्ण जानकारी हाम्रो बारेमा चाहिँ रहेको छ sbs.com.au/नेपालीमा भनेर सम्झाउन चाहे. र अब भने म अलिकति अघिल्लो कार्यक्रमलाई सम्झिन जाँदैछु. हामीले अघिल्लो कार्यक्रम अर्थात बिहिबारको प्रत्यक्ष प्रसारणमा चाहिँ फिफा वर्ल्ड कप शुरू हुन लागेको सन्दर्भमा कुराकानी गरेका थियौं र केही सामुदायिक फुटबलमा सक्रिय नेपाली भाषीहरूसँग सिडनीबाट राजीव प्रधान र मेलबर्नबाट कुश गुरूङसँग गरिएको फुटबल कुराकानी र त्यसमा पनि उनीहरूले कसको जितको अपेक्षा राखेका छन् त भन्ने बारे कुराकानीको यो छोटो अंश सुनौ.
1: त्यसको लागि चाहिँ म पोर्चुगललाई चाहिँ एकदम सपोर्ट गरिरहेकै छु एज अ डाई हार्ड फ्यान अफ क्रिस्टियानो. पोर्चुगलले यो पालिको त्यो युरोपियन कप पनि जितेको हुनाले मैले हाइली पोसिबल चाहिँ पोर्चुगललाई नै देख्छु है.
2: मैले सपोर्ट गर्ने त इङ्ल्यान्ड हो. इङ्ल्यान्डको चाहिँ खासै मैले देखेको छैन राम्रो, तर कसैले भने जस्तै अब क्रिस्टियानो रोनाल्डोको चाहिँ एउटा वर्ल्ड कप नजितेको चाहिँ ऊ नै छ. अब सायद उसको लास्ट वर्ल्ड कप नै होला होइन. त्यसैले आई थिङ्क अब अलिक इमोसनली चाहिँ सोच्दाखेरि चाहिँ एउटा रोनाल्डोले जिते पनि हुन्थ्यो भनेर सोच्दैछौँ. अनि उहाँले भने चाहिँ युरोपियन कप पनि जितेछ अब पोर्चुगलले अनि त्यसपछि च्याम्पियन्स लिगमा तपाईँले हेर्नु भने सबभन्दा राम्रो मिडफिल्डरहरू एएफसीमा खेल्ने अब पोर्चुगिजहरू नै छन्. उनीहरूको एकदम राम्रो छ अहिले पोर्चुगलको. सो देयर इज अ हाई चान्स लागेन पोर्चुगलले चाहिँ यसमा राम्रो गर्दा होला. त्यसमाथि युजुअल सस्पेक्टहरू छँदैछन् फ्रान्स, ब्राजिल, अर्जेन्टिना, जर्मनीहरू चाहिँ छँदैछन्.
0: र यो कुराकानी जस्तै तपाईँ पनि आफूले सपोर्ट गरेको टिमको लागि आवाज उठाउन चाहनुहुन्छ भने हाम्रो कार्यक्रममा फोन गर्नुहोस् र हामी तपाईँहरूलाई चाहिँ प्रत्यक्ष प्रसारणमा जोड्नेछौँ मंगलबारको यस कार्यक्रममा. फोन गर्ने नम्बर चाहिँ टिपिहाल्नुहोस् है त 1300799767 1300799767 र हामीले कुराकानी गर्दा एसपीएस नेपालीको चाहिँ कुनै पक्ष वा विपक्ष नहुने कुराको जानकारी पनि गराउन चाहन्छु. हुन त अब भित्रभित्र पक्ष विपक्ष होला, तर पनि हामी बाहिर खुलेर धेरै भन्दैनौँ. हामी एकदम न्युट्रल भएर तपाईँहरूका विचार सुन्नेछौँ र श्रोताहरूलाई पनि सुनाउनेछौँ. अब तपाईँहरूले चाहिँ वर्ल्ड कपको कुरा गऱ्यौँ होइन, अब सपोर्ट गर्ने टिमको कुरा गर्दाखेरि चाहिँ अब यो फिभरलाई हुन्छ नि आफ्नो फिभरलाई बढाउनको लागि अलिकति आफ्नो टिमको लागि जोस तयार गर्नको लागि टिमको सपोर्टमा त बोल्नुपर्छ नै होइन, अर्को टिमको अलिकति फिभर झार्ने पनि गर्नुपर्छ. अब कसरी भनेर सोध्नुहुन्छ भने चाहिँ एउटा गीतको छोटो अंश राख्दैछु होइन, त्यो सुनेर अब त्यही अनुसारले कुराकानी गर्न रेडी हुनुहोस् है त.
3: SBS South Asian.
4: Your news from here
3: and hits from home.

0: र कुरा यस्तै यस्तै हो, जित्ने कसले पो हो. अब तपाईँहरू आफ्नो विचार राख्नुहोला होइन. ओएसआर रियालिटीको प्रस्तुति फकुन्डो ब्याटल फेस्ट कार्यक्रमबाट चाहिँ ब्राजिल भर्सेस अर्जेन्टिनाको यो ऱ्याप ब्याटल सेवक र मेकका बीचमा भएको थियो र अहिले सामाजिक सञ्जालहरूमा पनि खुब चर्चित भइरहेको छ. विशेष गरेर विश्वकपको समयमा चाहिँ यो सानो क्लिप हुन्छ नि, कुरा त्यस्तै त्यस्तै हो भन्ने जताततै सुनिन्छ होइन. अब तपाईँ पनि आफ्ना विचार आफ्नो टिमको लागि कसरी सपोर्टमा उत्रिँदै हुनुहुन्छ हामीलाई सुनाउनुहोस् होइन. त्यसको लागि फोन गर्ने नम्बर अघि नै भनिहालेँ, 1300 799 7 6 7 1300 799 7 6 7. र अब भने कार्यक्रममा अलिकति भिक्टोरियातर्फ लागौँ. र भिक्टोरियाको कुरा गर्दाखेरि चाहिँ उक्त राज्यको राजधानी मेलबर्नको सिबिडीबाट उत्तरतर्फ करिब 2.5 घण्टाको ड्राइभमा पर्ने र रिजनल सहर सेपर्टनतिर लागौं, जहाँ गत शुक्रबार जुन 12 एसपीएसको टोली पुगेको थियो. नेपाली लगायत एसपीएस अन्तर्गतका विभिन्न भाषाका टोलीहरू त्यहाँ बसोबास गर्ने विविध समुदायसँग अन्तर्क्रियाका लागि पुगेका थिए र तपाईँहरूमध्ये केहीसँग हाम्रो भेटघाट पनि भएको थियो. रिजनल सर्ने सोचमा हुनुहुन्छ र त्यहाँको जीवनशैली कस्तो छ भन्ने जिज्ञासा छ. आज हामी त्यही विषय बुझ्ने प्रयास गर्दैछौ. त्यहाँको स्थानीय काउन्सिलमा कार्यरत दुई नेपाली भाषीबाट. शेपर्टनमा नेपाली भाषीहरूको जनसंख्या पछिल्लो समय बढ्दै गएको बताउँछन् त्यहाँ करिब 15 वर्षदेखि बसोबास गर्दै आएका विशालजङ कुंवर. कुंवर हाल ग्रेटर शेपर्टन नेपाली कम्युनिटीका सचिव हुनका साथै ग्रेटर शेपर्टन सिटी काउन्सिलमा अर्ली इयर्स कल्ड आउटरिच अफिसरका रूपमा पनि कार्यरत छन्. त्यस्तै गत 6 वर्षदेखि रिजनलमा बस्दै आएका भेषराज बराल भने काउन्सिलमा एक पार्क्स सर्भिस अफिसरका रूपमा कार्यरत छन्. कस्तो छ त रिजनल भिक्टोरियाको जीवनयापन र नेपाली समुदायको पछिल्लो अवस्था सुनौ कुंवर र बरालसँग सहकर्मी दिनिता रिसालले गर्नुभएको यो कुराकानीमा.
1: सेपर्टन बस्न लागेको लगभग करिब 15 वर्ष जति भयो. डेफिनेटली 15 वर्ष भनेको त धेरै चेन्ज हुन्छ. हामी म सुरुमा आउँदाखेरि म सायद मेरो विचारमा लाग्छ त्यस्तो 4थो अथवा 5औँ पनि हुनसक्छ त्यो नेपाली को उसमा पढ्छु. म आउँदाखेरि नेपालीहरू यहाँ कोही पनि भेट्नै गाह्रो हुन्थ्यो. हामी एउटा दुइटा परिवारहरू यस्तै कोल्समा सुपर मार्केटमा यसो नेपाली कता कता बोलेको सुनेर हामी परिचय गरेर एकअर्काको घरमा खानासाना खान जाने गरेर अनि हामी हाम्रो त्यसरी सम्बन्धहरू बढ्दै गएर हाम्रो एउटा दुइटा परिवारहरू बिस्तारै बिस्तारै जम्मा हुँदै गयौँ. पहिला त सुरुमा आउँदाखेरि त होइन मेलबर्नै जानुपर्छ, सिडनी नै जानुपर्छ भन्ने सोच थियो हाम्रो, त्यही नै सोच थियो. तर पनि म आफू व्यक्तिगत त म सिडनीमा 6-7 वर्ष बसेँ, प्लस अस्ट्रेलिया मोस्ट अफ द ठाउँहरू सबै ठाउँमा 2-3 महिना कहिले 4 महिना त्यस्तो गरेर धेरै ठाउँमा बसेर कहाँबाट आएर यो नर्दर्न भिक्टोरिया सेपर्टनमा आएर अब यहीँकै अब थाई बासिन्दा भयो भनौँ. हजुर,
2: नेपाली कम्युनिटीलाई ध्यान दिँदै गर्दा चाहिँ अब के चाहिन्छ जस्तो लाग्छ स्थानीय सरकारबाट जस्तो लाग्छ तपाईँलाई वा राज्य सरकारबाट काउन्सिलबाट होइन?
1: हामीलाई अब यो जब नेपाली समाज बढ्दै जाँदाखेरि सबभन्दा हाम्रो अहिलेको लागि चाहिँ एउटा कम्युनिटी सेन्टर अथवा हामी एउटा ग्यादर हुने प्लेस, हामी जम्मा हुने ठाउँ भयो भने सबभन्दा धेरै चाहिँ हामीलाई त्यसमा एकदम बेनिफिट हुन्थ्यो. त्यसमाथि पनि अझै यो हाम्रो बेसीले भने जस्तो यो फुटबल अफ अस्ट्रेलिया भनेर चिनिन्छ यो भेगमा र होइन यो सरकारी तहबाट हामी सबै नेपालीहरूलाई एकजुट गर्नको लागि यहाँ कुनै एउटा सानो फार्मिङ ल्यान्डहरू हाम्रो नेपाली समूह

0: सुविधालाई उपलब्ध गराइदियो सरकारले भनेदेखि त्यहाँ होइन हाम्रो फलफुल तरकारीहरू लगाएर एउटा चाहिँ सामुदायिक भेला गर्ने ठाउँ, आफ्नो धर्म संस्कृति प्र्याक्टिस गर्ने ठाउँ, भेट्ने ठाउँको रूपमा त्यसलाई विकास गर्न सकिन्थ्यो भन्ने चाहिँ मलाई लागेको छ।
1: र भिक्टोरियाको रिजनल सहर शेपर्टनमा रहेका नेपाली भाषी विशाल जङ कुँवर र भेषराज बरालसँग सहकर्मी दिनिता रिसालले गर्नुभएको यो कुराकानीलाई पनि तपाईँले हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा गएर सुन्न सक्नुहुन्छ। साथै शेपर्टनका अन्य कथाहरू पनि हामी विस्तार तपाईँहरू समक्ष ल्याउने नै छौँ, तर तपाईँहरूलाई यसै बीचमा जानकारी चाहिँ यस कुराकानीमा व्यक्त गरिएका विचारहरू साथै एसपीएस नेपालीको यो कार्यक्रम अवधिभर प्रस्तुत भएका विचारहरूमा चाहिँ एसपीएस नेपालीको समर्थन वा विरोध रहने छैन, ती विचारहरू वक्ता स्वयंका हुनेछन्। यति भन्दै अब भने कार्यक्रममा पालो भएको छ दोस्रो ब्रेक लिने, ब्रेक पश्चात त्यसपछि हामी नेपालतिर जाउँला अनि त्यसपछि फुटबलका कुरा गरौँला। अब फुटबलको कुरा गर्नको लागि चाहिँ तपाईँहरू पनि अब तयार भएर बस्नुहोस् होइन, अब फोन गर्ने हो भने फोन गर्नुहोस्, यदि होइन फोन गर्न अलि मिलेन अब आज त विकडेज भयो नि त अनि मिल्दैन भने जस्तो लाग्छ भने यसो एसएमएस पठाउनको लागि नम्बर पनि दिइहाल्छु 0439799767 0439799767 0439799767 र अब अहिलेको लागि भने ब्रेक तर्फै लागौ।
2: पछिल्ला कार्यक्रमहरूलाई आफ्नो समयमा सुन्नुहोस् एसबीएस अडियो एप वा वेबसाइटमा। यो हो एसबीएस नेपाली, एसबीएस साउथ एसियनमा।
3: You shouldn't have to choose between speed, reliability, and value. With Spectrum fiber-powered internet, you get all three for just $40 a month. No contracts, no commitment. Just fast and reliable fiber-powered internet you can count on. Switch today and get it for just $40 a month. Visit spectrum.com/40 for full details. Spectrum internet is powered by fiber and connected to the premises by coaxial lines. Restrictions apply.
4: ¿Cómo recuerdas tus mundiales? Todos los que aún no ganamos uno, vivimos en el fantástico y terrible viaje del hubiera. Quizá el fútbol nunca se trató de ganar, sino de soñarlo juntos, entre rituales y promesas, y así cambiar la historia. Un Audible Original Podcast, lleno de fútbol, memoria e imaginación. Narrado por Diego Luna. Escucha ahora en audible.com/cambiar.
5: Ice Cube's Big Three is back. The most physical, fierce, and competitive basketball league on earth returns to CBS this Saturday. Three-time Big Three MVP ISO Joe Johnson and the reloaded Detroit Amps battle two-time Big Three championship coach Steven Jackson's DMV trilogy, followed by Big Three's most intense rivalry. Defending champions Miami 305 and Michael Beasley chasing his third straight MVP take on Dwight Howard, coach Nick Young, and the LA Riot. Watch Big Three Saturday, 4 p.m. Eastern, 1 p.m. Pacific on CBS. Catch replays Monday, 8 p.m. on BET.
2: sbs.com.au/nepalilai आफ्नो अनलाइन घर बनाउनुहोस्। समाचार, पछिल्ला घटना र मनोरञ्जन sbs.com.au/nepalima। SBS नेपाली सुन्न मन पराउनुहुन्छ? हामीलाई फेसबुकमा लाइक गरी आफ्ना विचारहरू व्यक्त गर्नुहोस् र कुराकानीलाई जारी राख्नुहोस्। SBS नेपाली फेसबुकमा।
6: SBS नेपाली, हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्।
1: र फेरि पनि स्वागत छ श्रोतावृन्द, तपाईँ सुन्दै हुनुहुन्छ एसपीएस साउथ एसियनमा नेपाली कार्यक्रम। म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा। र अब आज मंगलबारको प्रत्यक्ष प्रसारण सुनिरहनु भएको छ भनेदेखि अब हुन्छ नि फुटबलको फिभर चाहिँ तपाईँलाई कतिको लागेको छ, कुन टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ भनेर हामीलाई कार्यक्रममा सम्पर्क गर्न सक्नुहुन्छ। र विशेष गरेर यसै विषयमा केन्द्रित रहेर हामी केही सामुदायिक फुटबलमा सक्रिय नेपाली भाषीहरूसँगको कुराकानी पनि यहाँ समक्ष राख्नेछौँ, प्रत्यक्ष रूपमा जोड्नेछौँ अझ भनौँ। त्यसैले तपाईँ पनि आफ्ना विचारहरू राख्न चाहनुहुन्छ भने नम्बर अघि नै पनि भनिहालेँ होइन, र कार्यक्रममा फेरि दिँदै

0: SBS.
1: Ok, levantar a los niños, encontrar el zapato que siempre se pierde, hacer desayuno, empacar los lonches, explicar por qué el perro no puede ir a la escuela, sacar el perro, ponerle indoor plant food de Miracle Grow a mi begonia. Llevar a los niños a la escuela, volver porque a uno se le olvidó la mochila, volver otra vez porque al otro se le olvidó el almuerzo, entrar a la primera reunión, apagar el micrófono porque el perro sigue la...
2: Está claro que la planta de Laura esté creciendo más sana y fuerte que nunca. Es un milagro. Es Miracle Grow.
3: आज सार्वजनिक लेखा समितिमा पनि भने एउटा चाहिँ कष्टहरूले लेखे कि 2 अरबको आशंका इत्यादि भनेर 2 अरब होइन 2 रुपियाँ बदमासी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग्दिन्छु सार्वजनिक जीवनै त्याग्न पनि म तयार छु
4: सशस्त्र द्वन्द्वको क्रममा बाल सैनिकहरू भर्ना गरे प्रयोग गरेको मुद्दामा सर्वोच्च अदालतले तत्कालीन माओवादी शीर्ष नेता द्वय पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईलाई युद्ध अपराधमा अभियोजन गर्न अस्वीकार गरेको छ न्यायाधीशहरू सपना प्रधान मल्ल सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको इजलासले बिहिबार संविधानले संक्रमणकालीन न्यायका प्रश्नहरू सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग मार्फत सम्बोधन गर्ने व्यवस्था गरेको भन्दै तत्काल अभियोजनका लागि परमादेश दिन अस्वीकार गर्यो बाल सैनिक लेनिन बिष्टले उक्त मुद्दा दायर गरेका थिए सर्वोच्चले 18 वर्ष वा सोभन्दा मुनिका बाल बालिकाहरूलाई कुनै पनि सैन्य बलमा समावेश वा उपयोग पूर्णत निषेध गरी यस्ता कामलाई दण्डनीय अपराध ठहर गर्ने गरी कानून निर्माण गर्न सरकारी निकायका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ मार्चमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि सबैभन्दा ठूलो संसदीय दल बनेको राष्ट्र स्वतन्त्र पार्टी रासोपा महाधिवेशनको तयारीमा लागेको छ महाधिवेशन अघि जिल्ला र प्रदेश अधिवेशनको आयोजनामा रासोपा यस साता व्यस्त रह्यो नयाँ दलको नामले आफूलाई स्थापित गर्दै हालै सम्पन्न निर्वाचनमा 2/3 बहुमत नजिक पुगेको रासोपाको महाधिवेशनलाई राजनीतिक वृत्तले निकै चासोका साथ हेरेको छ धेरै स्थानमा अधिवेशनहरू निर्विवाद सम्पन्न भए पनि यस समाचार बनाउँदासम्म मधेसका केही जिल्लाहरूमा अधिवेशन सम्पन्न हुन सकेको छैन यस्तै कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाममा त्रुटि भएको भन्दै आइतबार बदर गरिएको छ महाधिवेशन जुन 21 चितवनमा हुँदैछ रासोपा महाधिवेशनको तयारी गरिरहँदा अन्य 2 ठूला दल नेपाली काङ्ग्रेस र नेकपा एमाले चाहिँ पार्टीभित्रकै विवादमा रुमलिरहेका छन् यस साता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै पार्टी विभाजनको आशंका व्यक्त गरेका छन् बागमती प्रदेशमा शनिबार पार्टी पुनर्गठन कार्यदलले सुझाव लिने कार्यक्रम तय भएको थियो उक्त कार्यक्रम लगत्तै पार्टी अध्यक्षलाई भेट्न उनको निवास गुण्डु पुगेको उक्त टोलीलाई ओलीले महासचिव शङ्कर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पार्टी विभाजनको खेलमा रहेको आशंका व्यक्त गरेको विवरणहरू आएका छन् यस्तै नेपाली काङ्ग्रेसमा पनि विशेष महाधिवेशनदेखि सृजना भएको विवाद समाधान हुन सकेको छैन पछिल्लो पटक संस्थापन पक्षले आन्तरिक सहमतिका लागि 7 बुँदे प्रस्ताव गरेको थियो तर उक्त प्रस्तावलाई पूर्व सभापति शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला समूहले अस्वीकार गरेका छन् क्रियाशील सदस्य नवीकरण विशेष महाधिवेशनबाट चयन भएका र 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई मिलाएर 15 महाधिवेशन आयोजक समिति बनाउने लगायत विषयमा सहमति हुन नसकेको बताइएको छ एसियाली खेलकुदका लागि पौडी संघले गरेको खेलाडी छनौटमा असहमति जनाउँदै केही खेलाडीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् संघले आफूहरूलाई मौका नदिएको भन्दै पौडी खेलाडी इर्विन श्रेष्ठ माधवी केसी र निर्णय थापाले पौडी संघ नेपाल ओलम्पिक कमिटी लगायतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् खेलाडी छनौट प्रक्रियाप्रति असन्तोष जनाउँदै उनीहरू अदालत पुगेका हुन् अलराउन्डर दिपेन्द्र सिंह ऐरी आइसिसीले मे महिनाका लागि सार्वजनिक गरेको महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् उनी पुरुषतर्फको उत्कृष्ट 3 खेलाडीको सूचीमा परेका हुन् मे महिनामा उनले 6 वटा 1 दिवसीय खेल खेलेका थिए जसमा 49.80 को औसतमा कुल 249 रन बनाएका थिए भने 8 विकेट लिएका थिए उनीसँगै बङ्गलादेशका ताइजुल इस्लाम र मुसफिकर रहिम परेका छन् आइसिसीको विज्ञ टोली र क्रिकेटका प्रशंसकहरूले दिएको मतका आधारमा विजेता घोषणा गरिनेछ

0: नेपालीका लागि प्रतीक्षा तुलाल काठमाडौँ.
1: SBS South Asia.
2: Your news from here
1: and hits from home.
3: र श्रोताहरू, अब प्रतीक्षा दुलाल नेपाल संवाददाताबाट हामीले नेपालका पछिल्ला सात दिनका समाचारहरू सुनिहाल्यौं. अब भने कार्यक्रममा गीत संगीतको समय भएको छ, होइन? अलिकति समय नै बितिसक्यो जस्तो छ अघिल्लो गीतबाट अहिलेसम्म. त्यसैले अब समीर आचार्य र विद्या तिवारीको स्वरमा अलिकति राजनीतिक राजनीतिक गफ गरिरहँदाखेरि अलिकति राजनीतिकै टाइपको गफ दिएको गीत सुनौ, होइन? पिच रोड मात्र तपाईँहरूको लागि.

भोट चाहिँ दिन्छु तर मायामा खोटलाउन पाइएन भन्दै थिए समीर आचार्य र विद्या तिवारी पिच रोड नामक यो गीतमा. र अब यो गीत सँगसँगै चाहिँ हामी ब्रेक लिन्छौँ. यो अन्तिम ब्रेक पश्चात हामी केही फुटबल प्रेमी हाम्रा नेपाली समुदायका सदस्यहरूसँग कुराकानी गर्नेछौँ, विशेष गरेर फुटबल विश्वकप र विश्वकपमा पनि उहाँहरूको अब रुचाउनु भएको टिमको बारेमा अनि के छ त स्ट्रङ पोइन्ट हामी पनि सुनौँला होइन, अलिकति नजिकबाट निहालिरहनु भएको यो खेललाई भएको अर्थमा. त्यसैले उक्त कुराकानीलाई जोड्नेछु यदि तपाईँहरू

0: सहभागिता जनाउन चाहनुहुन्छ अब फोन गर्नलाई त समय अलिकति घर्किसक्यो, त्यसैले एसएमएस पठाउन सक्नुहुन्छ। नम्बर रहेको छ 0439799767। नम्बर फेरि एकपटक 0439799767 0439799767। र अबको लागि भने ब्रेक, ब्रेक पश्चात हामी फुटबल कुराकानीलाई जोड्नेछौँ।
1: ¿Por qué elegir entre velocidad, confianza y buen precio si con Spectrum Internet con fibra óptica puedes tenerlo todo por solo $40 al mes? Sin contratos, sin compromisos. Solo Internet increíble a un precio increíble. Cámbiate hoy y obtén Spectrum Internet con fibra óptica por solo $40 al mes. Visita spectrum.com/todo. Spectrum Internet funciona con tecnología de fibra y se conecta al domicilio mediante líneas coaxiales. Se aplican restricciones.
2: Ok, levantar a los niños, encontrar el zapato que siempre se pierde, hacer desayuno, empacar los lunches, explicar por qué el perro no puede ir a la escuela, sacar el perro, ponerle indoor plant food de Miracle Grow a mi begonia, llevar a los niños a la escuela, volver porque a uno se le olvidó la mochila, volver otra vez porque al otro se le olvidó el almuerzo, entrar a la primera reunión, apagar el micrófono porque el perro sigue la...
3: Está claro que la planta de Laura esté creciendo más sana y fuerte que nunca. Es un milagro. Es Miracle Grow.
0: र बज्यो स्पोर्ट्सको धुन बज्यो, अर्थात् अब फिफा विश्वकपको बारेमा कुरा गर्ने समय भएको छ। र यतिखेर चाहिँ अब विशेष गरेर अब वर्ल्ड कपको बारेमा, आफ्नो टिमको बारेमा कुरा गर्नको लागि डार्विनबाट हेम बहादुर पुन, जो डार्विन हार्ट फुटबल क्लबका संस्थापक मध्येका एक हुनुहुन्छ, उहाँ हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा। त्यस्तै सिडनीबाट एन्फा प्रेसिडेन्ट, अस्ट्रेलियन नेपालीस फुटबल एसोसिएसनका अध्यक्ष हुनुहुन्छ विजय राउत। दुवैजनालाई स्वागत छ एसपीएस नेपालीको यो कार्यक्रममा। हजुर, अब सुरुमा चाहिँ हेमजीबाट सुरु गरौँ होइन, डार्विनबाट। कस्तो छ माहौल, कस्तो हुँदैछ फुटबलको माहौल चाहिँ?
4: थ्याङ्क यू सुन्दाजी, राम्रो एकदमै छ माहौल त, निकै नै छ। अब यो सबैजना अब टाइम अब दिनमा परेको हुनाले पनि अलिक सजिलो भयो जस्तो लाग्छ, तर अफिसमा अब काम गर्नलाई त गाह्रै होला। तर मिलाएर अब बिहानदेखि अब हेर्नु न, अब सबै कुराहरू मिलाएर हेरिरहेका छौँ। अब केटाहरू यहाँ कुरा खेल्ने केटाहरू पनि, भाइहरू पनि एक ठाउँ जम्मा भएर अब आफ्नो टिमहरूलाई सपोर्ट गरिरहेको छन्। एकदम माहौल त अब यहाँ एन्टी गभर्मेन्टले पनि अस्ट्रेलियाको म्याचहरूमा ठाउँ ठाउँमा स्क्रिनहरू राखिदिएको छ, त्यो चाहिँ सबै एन्टी गभर्मेन्ट व्यवस्था गरेको छ त्यहाँ अस्ट्रिया म्याच दिएको दिनमा चाहिँ। अरू चाहिँ अब हामी बसेरै यसो रमाइलो गरिरहेका छौँ बहिनी, के अरे सुन्दाजी।
0: हजुर, अब यो एसबिएसके पनि वाचर्स एसोसिएसन भनेर छ क्या, अब फुटबल हेर्न पाउनुपर्छ भनेर हुन्छ नि, कामको बेलामा पनि एकछिन चाहिँ यसो निकालेर टिभी चाहिँ हेर्न पाउनुपर्छ है भन्ने आवाज उठाइरहेका छौँ हामी होइन। कस्तो हुँदैछ विजयजी, तपाईँकोतिर चाहिँ कस्तो छ त?
5: हाम्रोतिर धेरै नै पाइप छ, फिभर होइन, फुटबल फिभर भइरहेछ। अनि अब त्यसमाथि स्पेस अन डिमान्डले अब प्रसारण गरेको भएर एकदम राम्रो छ। अहिले काम हुँदा हुँदै पनि साइडमा हेर्न मिलेको छ, टाइम पनि सुटेबल भएको भएर एकदमै एकदमै राम्रो भइरहेछ। त्यसमाथि फेरि एसपिएसको फ्यान पनि युनो फुटबल लोकेसनमा छ भएको भएर, पारामाडा भेरियस लोकेसनमा भएको भएर त्यहाँ गएर पनि हामी विकेन्डमा सबै मिलेर हेर्छौँ, विकेन्डमा त काम भइहाल्छ।
0: अनि कहिले काहीँ अब भ्याइएन भने अलिकति एड पनि गरिहालौँ होइन, एसपिएस अन डिमान्डमा चाहिँ अब हाइलाइट्सहरू हेर्न सकिहालिन्छ होइन, जुन प्राय म हेर्छु होइन, कहिले धेरै लामो गेम हेर्नु भन्दाखेरि हाइलाइट्स हेरेर काम पुऱ्याइहाल्यो भने जस्तो हुन्छ नि। अनि अब विजयजी, तपाईँको अब सपोर्ट गरेको टिम चाहिँ कुन हो त, अथवा भन्न कस्तो छ अहिले अवस्था?
5: सपोर्ट त फर्स्ट अस्ट्रेलिया भइहाल्यो होइन, सेकेन्ड चाहिँ जहिले पनि स्पेन हो, तर अस्ट्रेलिया खेला भएर फर्स्ट अस्ट्रेलिया मेरो चाहिँ अहिले चाहिँ त्यही हो।
4: मेरो पनि त्यही, अब अस्ट्रेलिया बसि यत्रो वर्ष बसेपछि अब अस्ट्रेलिया सपोर्ट गर्नै पर्यो होइन फर्स्ट। सेकेन्ड चाहिँ मेरो चाहिँ अब सिन्स आई वाज भेरी यङ होइन, आई सपोर्ट अस्ट्रेलिया है, के अरे अस्ट्रेलिया अर्जेन्टिना, मेरो फेभरेट चाहिँ अर्जेन्टिना नै हो होइन, तर सेकेन्डमा चाहिँ अलवेज अर्जेन्टिना, तर फर्स्ट चाहिँ अस्ट्रेलिया। अब अस्ट्रेलिया हारे भने केही भयो भने चाहिँ अर्जेन्टिना नै हो मेरो लागि।
0: अनि अस्ट्रेलियाको खेल चाहिँ कस्तो लाग्यो हिमजी तपाईँलाई अब अस्तिको यो जितपछि?
4: एज अ टिम वर्क, भेरी फिजिकल गेम होइन, यिनीहरू चाहिँ एकदमै टिम

0: प्लस फिजिकल गेम छ उहाँहरूको, अनि डिफेन्डिङ लाइन चाहिँ एकदमै राम्रो छ। अनि अस्ट्रेलियाले चाहिँ अहिले चाहिँ अब मिडफिल्ड र अनि स्ट्राइकिङमा अलिकति जोड गऱ्यो भने धेरै राम्रो हुन्छ, डिफेन्स लाइन चाहिँ एकदमै स्ट्रङ छ।
1: विजयजीको एनालाइसिस कस्तो रह्यो अस्ट्रेलियाको खेलमा, अब आगामी दिनमा हुने गेममा चाहिँ यो यो स्ट्राटेजीले कतिको काम गर्ला?
2: म पनि हेर्छु उसमा हो, किनकि मिडफिल्डरमा चाहिँ वर्क गर्नुपर्छ होइन, तर अनएक्सपेक्टेडली एन्ड 2-0 विन एन्ड ग्रुप पनि टफै छ, त्यसैले स्ट्राटेजी अलि चेन्ज हुन्छ होला अहिलेको भन्दा नेक्स्ट गेममा, त्यसको त्यसमा चाहिँ एक्सपेक्टेसन छ हाम्रो होइन। त्यो किन युएसएलको युएसएलले एकदमै राम्रो खेलेको भएर ग्रुप अहिले इटले 3 पोइन्ट छ अहिले, तर भन्न सकिनँ यति सकर होइन, टर्की र प्याराग्वे फेरि माथि आउन सक्दैन भन्न सकिँदैन, टु बी वर्स्ट
1: है। टप 32 पर्ने सम्भावना कतिको देख्नुहुन्छ अस्ट्रेलिया अब?
2: मलाई चाहिँ लाग्छ पर्छ भनेर होइन, परोस् पनि लागेको छ पर्छ भन्ने चाहिँ एकदमै एक्सपेक्टेसन छ, तर पर्छ एउटा वान मोर गेम जित्यो भने चाहिँ इट्स सेफ।
1: नकआउटसम्म पुग्ने कि नपुग्ने त
2: पुग्ने भन्ने ऊ छ है, किनकि थर्ड प्लेयर छ, त्यही मिडफिल्डरमा वर्कआउट गऱ्यो भने चाहिँ इट विल बी डुएबल।
1: हेमजीको के छ विचार अस्ट्रेलिया?
0: हजुर पुग्ने, मेरो पनि अनुमान चाहिँ पुग्ने नै छ होइन, किनभने अब अस्ट्रेलिया स्ट्रङ फिजिकल्ली पनि स्ट्रङ भएको, अरू टेक्निकल्ली पनि अलिकति चेन्ज गऱ्यो भने, अब तपाईँको उहाँले भने जस्तो मिडफिल्डमा र अलिकति स्ट्राइकिङ लाइनमा चेन्ज गऱ्यो भने चाहिँ एकदमै हाई चान्स छ, किन दे आर भेरी फिजिकल अस्ट्रेलियन चाहिँ है
1: है। अब यो ओभरअल गेमको अब अरू टिमहरूको कुरा गर्दाखेरि चाहिँ हेमजीलाई अब अर्जेन्टिना फेभरेट भयो होइन, अब अहिले अब कतिको फेभरेबल छ उनीहरूको लाइनअप हुन्छ नि उनीहरूको गेम अहिलेसम्मको हेर्दाखेरि जित्ने चाहिँ?
0: अहिले चाहिँ धेरै यङ केटाहरू पनि आएको छ अर्जेन्टिनामा, राम्रो त धेरै राम्रो छ, तर अब उहाँले भने जस्तो स्पेन पनि भेरी एकदमै दावेदार हो क्या, स्ट्रङै हो उहाँ होइन, उसले पनि डर चाहिँ छ
1: यहाँ एकअर्कालाई डिस होला भनेको त एकदम तारिफ एकअर्काको
0: होइन होइन, उहाँ चाहिँ होइन स्पेन पनि हो, किनभने मेरो त खेल अब नेपालीहरूले प्राय अब स्पेन ब्राजिल अब अर्जेन्टिना नै हुन्छ होइन, फेभरेट नै जान्छ, त्यसले गर्दा चाहिँ अनि खेल पनि अर्जेन्टिना र गेम एउटै किसिमको छ कि अर्जेन्टिना र स्पेनको, तर स्पेनमा चाहिँ एकदमै ट्यालेन्टेडहरू छ, तर अर्जेन्टिनामा चाहिँ कसै यङहरू छ, तर टिमवर्क राम्रो छ कि अर्जेन्टिनाको, जो सबैले मेसीलाई मान्छ, मेसी भएपछि उनीहरूलाई एकदमै कन्फिडेन्ट बिल्डअप हुने त्यस्तो किसिमको छ कि, त्यो लाइक अब ग्याङस्टार जस्तो छ कि अर्जेन्टिना, त्यसले गर्दा चाहिँ एनिथिङ क्यान ह्यापन के
1: है, गेम त हो। अब विजयजी अब त्यही अब उहाँले पनि अलिकति स्पेनको सम्भावना देखाइहाल्नु भयो तपाईँले हेर्दाखेरि चाहिँ, अब स्पेनले हुन्छ नि अब स्पेनले यदि नजितेको खण्डमा तपाईँले अर्को स्ट्रङ अपोनेन्ट चाहिँ को देख्नुहुन्छ तपाईँले? अभियसली फाइनलमा त पुर्याउनुहुन्छ होला स्पेनलाई होइन,
2: त्यो त अर्जेन्टिनै हो होइन, मेरो अब सानैदेखि हामी हुर्केकै खास अर्जेन्टिना, सबैले नेपालमा खास अर्जेन्टिनै,
1: ब्राजिल पनि होला
2: होइन, खोइ ब्राजिल पनि होला, तर मैले चाहिँ मेरो त ह्याङआउट भयो हामी त्यहाँबाट यहाँ आयो, धेरै मोस्ट अफ दम ले चाहिँ अर्जेन्टिना नै सपोर्ट हुन्छ, मेरो चाहिँ त्यो थर्ड ब्याकअप चाहिँ त्यही हो, त्यही त स्पेनको एउटा त्यो काब्रो भेडासँगको गेम चाहिँ क्वाइट बिग अपसेट सोचेको थिएन होइन, सबैले एक्सपिरियन्स राम्रो छ भन्ने सोचेको थियो, म त त्यही त अब नेक्स्ट गेम चाहिँ अब ग्रुप अर्को नेक्स्ट ग्रुप स्टेजमा चाहिँ ओली छ नि भोलि अर्जेन्टिना भर्सेस अल्जेरिया छ, लुकिङ फोर्ड फर द्याट गेम
1: है। अनि फ्रान्स अब दुइटै अब अलिकति यो सम्भावना भएकै टोलीहरूकै कुरा भइरहँदाखेरि अलिकति फ्रान्सलाई जोडिहालौँ न, अलि उच्च सम्भावना फ्रान्सको पनि छ भनिएको छ, अब त्यसमा छोटकरीमा विजयजी बाटो कस्तो छ तपाईँको चाहिँ धारणा? अब खेलाडीहरू पनि सबै स्टार प्लेयरहरू होइन, हुन त अब वर्ल्ड कपमा कमजोर खेलाडी त को चाहिँ हुन्छ होला, र तर पनि सबै नाम सुनेका नाम चलेका खेलाडीहरूले भरिएको फ्रान्सको टोली चाहिँ कतिको दमदार देख्नु भएको छ?
2: अहिलेको खास फेभरेट मैले एनालाइसिस हेरे हुन्छ त स्पेन फ्रान्स अर्जेन्टिना हो होइन, अनि फ्रान्समा अब ट्यालेन्ट बापे छ होइन, अरूहरू पनि छ, त्यसैले इट्स अ गुड टिम, फ्रान्स एकदमै मिलेको टिम छ कि होइन, अन्डरस्टेन्ड गर्नु पऱ्यो मिलेको टिम छ, एनिथिङ कुन ह्यापन द्याट टिममा, किनकि फ्रान्स भर्सेस सिनेगल छ भोलि होइन, अर्जेन्टिना भर्सेस अल्जेरिया छ, आई होप अर्जेन्टिना पहिला लास्ट टाइम जस्तो फर्स्ट गेममा अपसेट नहोस् भन्ने मात्रै छ मेरो,

0: दे लुकिङ फर हतार यङ
1: है एमजी, तपाईँले चाहिँ कस्तो देख्नु भएको छ? अरू अरू टिम हुन्छ नि, अब फ्रान्स ब्राजिललाई पनि अलिकति राख्थ्यौँ.
2: होइन, फ्रान्स उनीहरू पनि स्ट्रङै छ. ब्राजिलको चाहिँ म त्यति भन्न सक्दैन थिएँ. ब्राजिलले स्टिल टिमवर्कको चाहिँ अलिक गाह्रो छ उनीहरूको. अलिकति अब त्यहाँ अब के हुन्छ, नेमार आएपछि के हुन्छ होइन. तर स्टिल फ्रान्स त स्टिल इज वान अफ द स्ट्रङ्गेस्ट टिम होइन. तर मैले चाहिँ सेमी फाइनलसम्म देखिरहेको छु फ्रान्स पनि.
1: हुन्छ हुन्छ, धेरै धेरै धन्यवाद तपाईँहरू दुवैजनालाई यो समय हुन्छ नि विकडेजको बिचको दिनमा समय निकालिदिनु भएकोमा धेरै धेरै धन्यवाद. हजुर, उहाँहरू हुनुहुन्थ्यो डार्विनबाट हेमबहादुर पुन, त्यस्तै सिडनीबाट विजय राउत. दुवैजना सामुदायिक फुटबलमा चाहिँ सक्रिय रहँदै आउनु भएको छ. र यति भन्दै अब कार्यक्रमबाट बिदा लिने समय भएको छ. त्यसैले अब म सुनिता पोखरेललाई यो कार्यक्रमबाट बिदा दिनुहोस्. तर त्यसभन्दा बाहेक हामीसँग हाम्रो वेबसाइटमा sbs.com.au/नेपालीमा गएर हाम्रा प्रस्तुतिहरू सुन्न, पढ्न, हेर्न चाहिँ नबिर्सिनुहोला. हामी सोसियल मिडियामा फेसबुक, एक्स र इन्स्टाग्राममा @SBS नेपालीका नाममा रहेका छौँ. त्यसमा चाहिँ फुटबल सम्बन्धी सामग्रीका साथै अन्य रमाइला विशेष प्रस्तुतिहरू पनि राख्ने गर्छौँ. यति भन्दै आजको लागि भने सम्पूर्ण SBS नेपाली टिमलाई बिदा दिनुहोस्. हस्त, नमस्ते.

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित, प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीले दिए सांसदका प्रश्नको जवाफ।
1: हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर दावी गर्दैनौ, तर हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौँ।
0: मनसुन भित्रिँदै गर्दा विपद व्यवस्थापनमा कस्तो छ सरकारको तयारी?
2: 56,000 घरधुरी प्रभावित हुने प्रारम्भिक आकलन हो यो, जोखिमको आकलन। त्यही आकलनलाई हिसाब गरेर रेडी अवस्थामा छौँ अहिले।
0: र अमेरिका र इरान बीचको समझदारी सँगै होर्मुज जलमार्गबाट पानी जहाजको आवत जावत सुरु। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: फडिन्द्र दाहालबाट समाचार सुन्नुहोस्। संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरे यता होर्मुज जलमार्ग हुँदै हुने व्यावसायिक पानी जहाजहरू आवत जावत गर्न थालेका छन्। उक्त सम्झौता यता 11 इरानी पानी जहाज आफ्नो मुलुकमा फर्किएका छन् भने कम्तीमा 4 फ्रेन्च र साउदी ट्याङ्करहरू दक्षिण र दक्षिण पूर्वी एसियातर्फ प्रस्थान गरेका छन्। ओमानको खाडीतर्फ गएको फ्रान्सको झण्डावाहक पहिलो ट्याङ्करले तरलीकृत प्राकृतिक ग्यास बोकेको थियो भने त्यसपछि साउदी झण्डावाहक ट्याङ्करहरू बाहिरिएका थिए। समझदारी पत्र अनुसार तेहरानले होर्मुज जलमार्ग खुला गरेको छ भने वासिङटनले इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी हटाएको छ। उक्त सम्झौतामा इरानले राष्ट्रसङ्घको सुपरिवेक्षणमा आफ्नो प्रशोधित युरेनियम भण्डार निष्क्रिय तुल्याउने भनिएको छ। संयुक्त राज्य अमेरिकामा इरान अमेरिका सम्झौतालाई कतिपयले आलोचना गरिरहँदा तेलको मूल्यमा 3% गिरावट देखिएको छ। पूर्व विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले सम्झौताको एकमात्र उपलब्धि युद्ध सुरु हुनु अघि खुला रहेको होर्मुज जलमार्गको सञ्चालन भएको औल्याए। पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि इरानको विश्वास नगर्ने भन्दै सम्झौताको आलोचना गरे। तर ट्रम्पका रक्षा मन्त्री पीट हेक्सेथले भने, यदि तोकिएका समय सीमाहरूमा इरानले आफूले जे गर्छु भनेको छ त्यो गरेन, परमाणु अस्त्र र परमाणु महत्वाकांक्षा त्याग गरेन भने हामी पुनः आक्रमण गर्न तयार रहनेछौँ। अमेरिकी रक्षा मन्त्री इरानका राष्ट्रपति मसुद पेजिस्क्यानले उक्त सम्झौतालाई ऐतिहासिक भनेका छन्। सम्झौतामा सबै मोर्चामा युद्ध अन्त्य गर्ने उल्लेख भए पनि लेबनानमा हिंसात्मक घटनाहरू जारी छन्। इजरायली ड्रोन हमलामा एकजना मारिएको र एक घाइते भएको लेबनानको सरकारी सञ्चार माध्यमले जनाएको छ। इजरायलले फौजी कारवाहीमा बुधबार आफ्नो एक सैनिक मारिएको बताएको थियो। मस्कोमा हालसम्मकै ठूलो ड्रोन हमला गरिएपछि रुसका विदेश मन्त्रीले आफ्नो देशले युक्रेन विरुद्ध नियमित रूपमा भीषण आक्रमणहरू गर्ने बताएका छन्। सर्गेई लाभ्रोभले युक्रेनी फौजको लड्ने क्षमतालाई लक्षित गरी आक्रमणहरू गरिने बताए। यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले विगतमा रुसले गरेको आक्रमणको बदलामा मस्कोको तेल रिफाइनरी र अन्य निशानाहरूमा गरिएको आक्रमण पूर्ण रूपमा जायज रहेको बताएका थिए। युक्रेनले मस्को क्षेत्रमा व्यापक बमबारी गर्दा कुपत्निया तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको थियो। संयुक्त राष्ट्रसंघले द्वन्द क्षेत्रहरूमा बालबालिका विरुद्ध भएका मानवाधिकार उल्लङ्घनका अधिकांश घटनामा अघिल्लो वर्ष सरकारी फौजहरू दोषी रहेको जनाएको छ। अभिलेख राख्न थालिएको 3 दशक यता पहिलो पटक यस्तो प्रवृत्ति देखिएको उसको भनाइ छ। र संयुक्त अरब एमिरेट्स सामाजिक सञ्जालको प्रयोगमा उमेरको न्यूनतम सीमा तोक्ने पहिलो देश बनेको छ। युएईले 15 वर्षभन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जालका खाता बनाउन प्रतिबन्ध लगाउने नियम अनुमोदन गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 पारित गरेको छ। विधेयक पारित हुनुअघि त्यसमाथि सामान्य तथा मन्त्रालयगत शीर्षकहरूमा विस्तृत छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए। प्रधानमन्त्री वालेन्द्र शाहसँग रहेका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ भने अर्थमन्त्री स्वर्णिम वाग्लेले दिए। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको हो। त्यसअघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका निम्ति प्रस्तावित बजेटले राज्य बजार र नागरिक बीचको सम्बन्ध

0: लाई पुनर्परिभाषित गर्न खोजेको बताए। बजेटले खर्चको सूची मात्र नभई आगामी दशकको आर्थिक रूपान्तरणको खाका प्रस्तुत गरेको उनको दावी थियो।
1: सक्षम राज्य, गतिशील निजी क्षेत्र, उत्पादक श्रम शक्ति र अवसरको समान पहुँच, यिनै चार आधारमा आगामी दशकको नेपालको आर्थिक रूपान्तरण सम्भव छ भन्ने विश्वास यो बजेटको केन्द्रमा रहेको छ। हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर हामी दावी गर्दैनौँ, तर हामीले एउटा कुरा सचेत रूपमा गरेका छौँ, हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौँ।
0: आजको बैठकमा प्रधानमन्त्रीसँग सम्बद्ध मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिन केही सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गरेका थिए, तर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेलाई जवाफ दिने जिम्मेवारी तोकिएको पत्र प्राप्त भएको जानकारी गराएपछि मन्त्री वाग्लेले सम्बन्धित प्रश्नहरूको जवाफ दिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोग हुँदाहुँदै राज्यको व्ययभार बढ्ने गरी सम्पत्ति छानबिन आयोग गठन गरिएको भन्ने सांसदहरूको जिज्ञासाको जवाफ प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेले भने,
1: यो स्थायी प्रकृतिको आयोग होइन, यसले तोकिएका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाहीका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने मात्र हैसियत राख्दछ। यसले चाहिँ संवैधानिक आयोगको रूपमा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काममा हस्तक्षेप नहुने बेहोरा म स्पष्ट गर्न चाहन्छु।
0: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा पूर्वाधार मन्त्री सुनिल लम्सालले सरकारले सड़क सुरक्षालाई विगतका तुलनामा उच्च प्राथमिकतामा राखेको दावी गरे।
2: अहिले हामीले 3 वर्षको सड़क सुरक्षा योजना हामीले बनाएको छ र त्यसमा भरपूर बजेट पनि राखेको छ। अर्को, हामीले जिल्ला जोड्ने एक लेनको सड़क धेरै दुर्घटना हुने सिंगल लेनको सड़क भएको कारणले गर्दा त्यो सबैलाई कम्तीमा पनि एक्सर्भेसन गरेर रिटर्निङ स्ट्रक्चरसम्मको काम सबै सिंगल लेन जिल्ला सदरमुकामसम्मको सड़कलाई गर्ने भनेर 11 अर्ब बजेट विनियोजन गरिएको छ।
0: त्यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न देशसँग प्राथमिकता अनुरूप फरक फरक रणनीति अवलम्बन गर्ने दिशामा सरकार केन्द्रित रहेको बताए। आर्थिक कूटनीतिमा आधारित परराष्ट्र सम्बन्धबारे उनले भने,
3: अबको यो नयाँ आर्थिक वर्ष आइसकेपछि कुन देशबाट हामी कति वैदेशिक लगानी भित्राउन सक्छौँ, एफडिआईको टार्गेट ट्र्याकिङका कुराहरू पनि हामी अबको आर्थिक वर्षदेखि हामी सुरु गर्छौँ।
0: विनियोजन विधेयक बहुमतले पारित गर्नु अघि प्रतिनिधि सभाको बैठकले विधेयकका सम्बन्धमा विभिन्न सांसदहरूले प्रस्तुत गरेका खर्च कटौती सम्बन्धी प्रस्तावहरूलाई अस्वीकृत गरेको थियो। यद्यपि उक्त विधेयक राष्ट्रिय सभाबाट पारित हुने बाँकी छ। अब अर्को विषय, अल निन्यो मौसमी प्रणालीको प्रभावका कारण यस वर्षको मनसुन थप चुनौतीपूर्ण हुन सक्ने ठम्याउँदै सम्भावित जोखिम व्यवस्थापनका लागि आवश्यक तयारी अघि बढाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। मौसमविदहरूले यस वर्षको मनसुनमा नेपालमा औसतभन्दा कम वर्षा हुने तर केही स्थानमा छोटो अवधिमै अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन्। नेपालमा अबका केही दिनभित्रै मनसुन प्रवेश गर्ने ठानिएको छ। सम्भावित जोखिमको आकलन र तयारीको अवस्थाबारे छलफल गर्न गृहमन्त्री सुदन गुरुङको नेतृत्वमा आज प्राधिकरणको बैठक बसेको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालालाई टेलिफोन सम्पर्क गरी सुरुमा यसपटकको सम्भावित जोखिमलाई कसरी मूल्याङ्कन गरिएको छ भनेर सोधेका छौँ।
4: अहिले हाम्रो प्रारम्भिक आकलन चाहिँ के छ भने 56,000 घरधुरी प्रभावित हुने र 2.25 लाख व्यक्ति चाहिँ प्रभावित हुने भन्ने अहिलेको हाम्रो प्रारम्भिक आकलन हो यो जोखिमको आकलन। र हामी त्यही आकलनलाई हिसाब गरेर हामी विभिन्न मन्त्रालयहरूले विभिन्न विभागहरूले कसले कसले के गर्ने भनेर सबैले आफ्नो आफ्नो कार्ययोजना बनाएर काम गर्नको लागि रेडी अवस्थामा, जस्तै सडक अवरुद्ध हुन सक्छ, नदीहरू चाहिँ त्यो तटबन्धहरू कतिपय ठाउँमा फुट्न सक्छ होइन, कतिपय ठाउँमा खोलाको सतह बढेर बाढी आउन सक्छ, यस्ता कुराहरू छ नि, ती सम्भावित ठाउँहरूको आकलन गरेर जस्तै एउटा मोबाइल एप बनाएर हामीले सडक कहाँ कहाँ अवरुद्ध भएको छ भनेर त्यसबाट चाहिँ हेरेर अनि जस्तै डोजरहरू पनि अग्रिम रूपमा नै लगाएर राख्ने त्यस्ता प्रबन्धहरू मिलाएका छौँ अहिले।
0: अब यसपटक चाहिँ अल निन्योको पनि चर्चा छ, यो एउटा विशेष किसिमको मौसमी प्रणाली जसमा चाहिँ सुरुमा पानी कम पर्ने तर पछि केही ठाउँमा अधिक वर्षा हुन सक्ने किसिमका आकलनहरू भइराखेका छन्। यो समग्र जोखिममा चाहिँ त्यसले के कति फरक पार्ने तपाईँहरूको अनुमान छ?
4: एकदम फरक पार्ने नै अनुमान छ, किनभने सरदरमा कम पानी पर्ने र कतिपय ठाउँमा बढी पानी पर्ने र दुईटा पानी पर्ने समयको बिचको ग्याप हुन्छ नि, त्यो ग्यापमा चाहिँ बढी गर्मी हुने क्या, बढी तातो हुने, भनेपछि त हरेक हिसाबले जोखिम भयो नि। यहाँनिर अहिले चाहिँ सम्भावित सुक्खालाई पनि ध्यान दिएर तयारी गर्नु पर्यो।
0: यसमा चाहिँ पहिलेको अथवा अघिल्ला वर्षहरूको

0: सुनका क्रममा हुने तयारी भन्दा यसपटक चाहिँ फरक र अनुकूल तयारी भइराखेको छ भनेर आश्वस्त हुने आधार चाहिँ के हुन् त्यसो भए?
1: पहिलाको जुन मनसुनको अवधि हुन्छ त्यो अवधिमा मानिसको मृत्यु हुने र धन र जनको क्षति हुने संख्या र गत वर्षकै हेरियो भने त सट्टै घटेको छ। त्यही हामीले के भने पहिलेको भन्दा अहिलेको चाहिँ संख्या घटाउने हो क्या, जस्तै विपदको घटना घटाउने हो, विपदबाट हुने धनजनको क्षति घटाउने हो र मानवीय मृत्यु हुन नदिने हो। यसको लागि हामीले चाहिँ जस्तै पनि अब कहीँ पहिरो गएको रहेछ भने हामीले तुरुन्तै त्यो पहिरोलाई त्यो दिन पहिरो गएको बेलामा यातायात त हामीले अवरुद्ध गर्नुपर्ने हुन्छ, मान्छेलाई त्यहाँ जान दिनु भएन। स्कुल कलेजहरूको कुरा आउँछ, त्यहाँ एकदमै गर्मी भयो भने दुई चार दिन छुट्टी दिने पनि गर्नुपर्ने हुनसक्छ कि भन्दा हाम्रो तयारी चाहिँ अलिक फरक खालको हुने भयो र हामीले यसपालि अलिक बढी अलर्ट भएर बस्नुपर्ने अवस्था रह्यो। तर कम्पेरेटिभली यो अहिलेको विपद चाहिँ अलिकति अनुमान योग्य छ, भनेको के भने यो बेलामा पानी पर्छ यो बेलामा भनेर हामीलाई थाहा छ नि, हामी त्यही अनुसार तयारी गरेका छौँ। तर पनि अब नदीको बहाव बढ्छ भन्नेसम्म थाहा भयो, तर नदीले कुन ठाउँमा कसरी काटेर कसरी जान्छ भन्ने कुरा त्यो त फेरि ठ्याक्कै अनुमान गरेको मिल्छ भन्ने पनि भएन। वैकल्पिक परिस्थितिको लागि पनि हामी तयार भएर बस्नुपर्छ, चुनौती हुन्छ नै, त्यो चुनौतीलाई हामीले सम्बोधन गर्ने हिसाबले हामी काम गर्नुपर्छ।
0: र अब अन्त्यमा चाहिँ यो अघिल्ला अघिल्ला वर्षहरूमा कतिपय

0: सहकार्य र समन्वय आदि इत्यादिमा चाहिँ केही कमजोरीहरू देखा पर्ने गरेका विवरणहरू आउने गरेका थिए। त्यस्ता विगतका कमजोरीहरू अथवा विगतका अनुभवलाई चाहिँ कसरी सम्बोधन गर्दै हुनुहुन्छ संक्षेपमा?
1: अहिले हामीले यो विभिन्न प्रदेशको संयन्त्रलाई अहिलेदेखि नै एक्टिभेट गरिरहेको छौँ, हामीले भनिरहेको छौँ, अनि गोदाम घरहरू अहिले फेरि यो कतिपय गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण भएको छ। हामीले सामग्री कहीँ पठाउनु पर्यो भने प्रदेश सरकारलाई भनेर अनि उहाँहरूको मार्फत पठाउँछौँ। अनि स्थानीय तहमा पनि अलरेडी अहिले यो बेलिओसी भनेर इमर्जेन्सी अपरेसन सेन्टर स्थानीय तहमा पनि राखेको छ र पहिलो सम्बोधन उहाँहरूले नै गर्ने भनेको छ। भन्दा हामीले अहिले एकदम सिरिज अफ दिनमा चारवटा पाँचवटा भन्न हरेक पालिका छानेर जुम मिटिङ गरेर त्यहाँको सबै मान्छेहरूलाई एक ठाउँमा राखेर नगरपालिकाका प्रमुखज्यू, उपप्रमुखज्यू, गाउँपालिकाका अध्यक्षज्यू, उपाध्यक्षज्यू सबैलाई लगेर हामीले राखेर ल है हामी यसरी जाने है र हाम्रो फोन नम्बरहरू यो यो छ, कन्ट्याक्ट नम्बर यो यो छ, जुनसुकै बेला पनि हामीलाई कन्ट्याक्ट गर्नु भनेर हामीले भनिरहेर मनसुन आउनुभन्दा अगाडिको दुई हप्ता चाहिँ पुरै यो समन्वयमै खर्च गरेको छ क्या। हामीले टाइमहरू त्यसमा दिइरहेको छौँ नि, त्यही समन्वय अलिक पहिला अलिक कम भयो कि भनेर यसलाई चाहिँ अलिक बढी चाहिँ हामीले समन्वय नै गरियो भने राम्रो हुन्छ है, कमान्ड सेन्टर र सिचुएसन रुमहरू बनाएर काम गर्नुपर्छ भनेर भनिरहेको छौँ हामीले।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइराला। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने उद्देश्यले एउटा समझदारी पत्रमा हस्ताक्षर गरेपछि होर्मुज जलमार्गबाट अन्तर्राष्ट्रिय पानी जहाजहरूको आवत जावत शुरू भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसूद पेजिस्कियानले हस्ताक्षर गरेको उक्त 14 बुँदे सम्झौतामा आगामी 60 दिनभित्र अन्तिम सहमति हुने गरी थप वार्ता गर्ने प्रतिबद्धता जनाइएको छ। नेपालले पनि उक्त समझदारीको स्वागत गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
2: समझदारी पत्र नाम दिएको 14 बुँदे दस्तावेजमा इरानले भविष्यमा पनि परमाणु अस्त्र नबनाउने शर्त छ। यसैबीच अमेरिकी रक्षा मन्त्री पीट हेक्सेटले उक्त समझदारी पत्रका शर्तहरू इरानले पालना नगरे अमेरिकाले अझै कठोर प्रतिबन्धहरू लगाउने बताए। इरानले आफ्नो परमाणु अस्त्रको महत्वाकांक्षा त्याग नगरेको खण्डमा युद्ध मन्त्रालयले लडाई पुनः शुरू गर्ने उनले चेतावनी दिए। बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट भन्छन्, हामीले यो साँच्चीकै समझदारी पत्र हो या असमझदारी पत्र हो थाहा पाउनेछौ। उनले सम्झौताको पाठ हेर्दाखेरि इरानले परमाणु अस्त्र हासिल नगर्ने कुरा दोहोर्याएको छ जुन तेहरानले वर्षौंदेखि भन्दै आएको हो। इरानले आफू विरूद्धका प्रतिबन्धहरू फुकुवा गर्न र रोगका सम्पत्ति फिर्ता लिन परमाणु कार्यक्रमलाई निष्क्रिय बनाउन छुटहरू दिनुपर्ने देखिन्छ। तर सम्झौताको खाकाले तेहरानलाई कच्चा तेल र अन्य पेट्रोलियम पदार्थ निर्यात गर्न र 300 अर्ब डलर पुनर्निर्माण कोषमा प्राप्त गर्न बाटो खोलिदिएको छ। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोएन भन्छन्, अहिले हामी यस्तो बिन्दुमा पुगेका छौँ जहाँ इरान र अमेरिकाको सत्ताले मध्यस्थकर्ता मार्फत एक अर्का समान भएको हिसाबमा वार्ता गरेर यो सम्झौता गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।